0: दोस्तों, इससे पहले कि हम आपको बनली लेके चले, हमारे बड़े खूबसूरत लिसनर सादा और मासूम शख्सियत के मालिक मोहम्मद अयूब चौहान साहब और हमसे हमारी बस में तशरीफ ला चुके हैं और एक खूबसूरत गीत तो सुनना चाहते ही हैं वो, लेकिन आपके लिए खूबसूरत अशार का तोहफा भी लाए हैं। तो आइए पहले हम अयूब चौहान साहब से मुलाकात कर देखें। अस्सलाम वालेकुम
1: भाई, आप ठीक हैं?
0: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। अयूब आप सुनाइए, आपकी तबीयत ठीक है? खैरियत से?
1: मेरी तबीयत बहुत ठीक ठाक है और मैं बातें कर रहा हूँ। अच्छा। और एक और बात बता दूं कि मैं ज्यादा बातें नहीं करता।
0: नहीं नहीं, नहीं बिल्कुल, आपको तो बात करने की आदत ही नहीं है।
1: आदत नहीं है क्योंकि जब टाइम आता कोई बात कहनी हो ना तो टाइम पर कहनी चाहिए, बगैर टाइम नहीं कहनी चाहिए, तो फिर उसमें अच्छी भी लगती है। जैसे टाइम आता है रेडियो पर बात करने का तो कर लेते हैं, लेकिन यार बात टाइम पर होनी चाहिए, फजूल बातें नहीं करनी चाहिए। मैं शायरी शुरू कर देता हूँ।
0: चलो चलो, आज आप फजूल बातों से गुरेज कर रहे हैं, अच्छा दिन है
1: जी,
0: अता कीजिए।
1: अच्छा, इस तरह के दुख दर्द के मारों से मेरा जिक्र ना करना,
0: दुख दर्द के मारों से मेरा जिक्र ना करना,
1: घर जाओ तो यारों से मेरा जिक्र ना करना।
0: वाह वाह वाह वाह, घर जाओ तो यारों से मेरा जिक्र ना करना।
1: वो जब्त ना कर पाएंगे आंखों के समुंदर,
0: आहा,
1: तुम राह गुजारों से मेरा
0: जिक्र ना करना। बहुत अच्छा इंतखाब भाई, वाह वाह वाह वाह, ये दोबारा आता कीजिए शेर।
1: वो जब्त ना कर पाएंगे आंखों के समुंदर, तुम राह गुजारों से मेरा जिक्र ना करना।
0: वाह वाह वाह वाह,
1: फूलों के नशेमन में रहा हूँ मैं सदा से,
0: फूलों के नशेमन में रहा हूँ मैं सदा से,
1: देखो कभी खारों से मेरा जिक्र ना करना।
0: वाह वाह वाह वाह, फूलों के नशेमन में, अता कीजिए अता कीजिए।
1: फूलों के नशेमन में रहा हूँ मैं सदा से, देखो कभी खारों से मेरा जिक्र ना करना। आप मुझे बरका चेंज करने दो।
0: आप कर ले, मैं दोबारा नहीं कहूँगा दोबारा।
1: शायद ये अंधेरों से ही मुझे राह दिखाएं,
0: शायद
1: ये अंधेरों से ही मुझे राह दिखाएं, अब चांद सितारों से मेरा
0: जिक्र ना करना। वाह वाह वाह वाह, बहुत अच्छा इंतखाब।
1: वो मेरी कहानी को गलत रंग ना दे दें,
0: वो मेरी कहानी को गलत रंग ना दे दें,
1: अफसाना निगारों से मेरा
0: जिक्र ना करना, वो मेरी कहानी को। आ, बहुत खूबसूरत शेर है, पढ़िए दोबारा आता कीजिए।
1: वो मेरी कहानी को गलत रंग ना दे दे, अफसाना निगारों से
0: मेरा जिक्र ना करना। वाह वाह वाह वाह,
1: शायद वो मेरे हाल पे बेसाख्ता रो दे,
0: शायद वो मेरे हाल पे बेसाख्ता रो दे,
1: इस बार बहारों से मेरा
0: जिक्र ना करना। भाई वाह वाह वाह वाह वाह वाह वाह वाह, बहुत खूबसूरत इंतखाब है, शायद अता कीजिए।
1: ले जाएंगे गैर गिराई में तुमको भी बहाकर,
0: ले जाएंगे तुमको भी गहराई में,
1: ले जाएंगे गिराई में भी तुमको
0: बहाकर,
1: दरिया के किनारों से
0: मेरा जिक्र न करना। बहुत खूबसूरत, वाह वाह वाह वाह।
1: वो शख्स मिला तो उस पर हर बात बताना,
0: आहा, वो शख्स मिला तो उसे हर बात बताना,
1: वो शख्स मिला तो उसे हर बात बताना, रिफत अब्बास भाई तुम सिर्फ इशारों से मेरा जिक्र न करना।
0: क्या बात है, तुम सिर्फ इशारों से अयूब भाई मेरा जिक्र न करना, क्या बात है क्या बात है।
1: ये तो ये हो गया, एक और है
0: जी, आता कीजिए।
1: ये तो वसी शाह साहब थे।
0: हाँ, वो तो उनका कलाम का खुसूसी अंदाज है, बहुत खूबसूरत इंतखाब।
1: अच्छा, अब अहमद फराज साहब फरमाते हैं,
0: क्या कहते हैं,
1: तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे,
0: तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे,
1: मैं एक शाम चला लूं अगर
0: बुरा ना लगे, आहा,
1: जो डूबना है तो इतने सुकून से डूबो,
0: आहा,
1: कि आस पास की लहरों को भी पता ना लगे।
0: वाह वाह वाह वाह,
1: तुम्हारे बस में अगर होता भूल जाओ हमें,
0: आहा, तुम्हारे बस में अगर हो तो भूल जाओ हमें,
1: भूल जाओ हमें, तुम्हें बुलाने में शायद हमें
0: जमाना लगे, आहा, वाह वाह वाह वाह।
1: نہ جانے کیا ہے کسی کی اداس آنکھوں میں.
0: ہاں نہ جانے کیا ہے کسی کی اداس آنکھوں میں,
1: وہ منہ چھپا کے بھی جائے تو بے وفا نہ لگے.
0: ہائے وہ منہ چھپا کے بھی جائے تو بے وفا نہ لگے, کیا خوبصورت انتخاب ہے.
1: ہمارے پیار سے جلنے لگی ہے
0: یہ دنیا,
1: دعا کرو کسی دشمن کو بد دعا نہ لگے.
0: دعا کرو کسی دشمن کی بد دعا نہ لگے, کیا بات ہے, بہت خوبصورت انتخاب.
1: تو ٹھیک ہے جی, انشاءاللہ سب کو ہماری طرف, شکیل صاحب اور بھی آپ کے جتنے لسنر ہیں سب کو ہماری طرف سے محبت برا سلام. انشاءاللہ زندگی نے وفا کی تو پھر کسی دن آپ سے ملاقات ہوگی
0: انشاءاللہ. اللہ آپ کو ہمیشہ اپنے حفظ و امان میں رکھے, صحت سے رکھے اور نظر بد سے بچائے. آمد کا بہت شکریہ, آپ کا گیت انشاءاللہ جلد ہی پروگرام میں شامل کریں گے.
1: ٹھیک ہے,
0: شکریہ جی. اللہ حافظ, اللہ حافظ. اور دوستو آپ تھے ہمارے محترم محمد ایوب چوہان صاحب جو اولڈھم سے تشریف لا کر ہمارے پروگرام کی زینت و توقیر بڑھاتے ہیں. وقت ہوا جا رہا ہے کمرشل کا, آپ سن رہے ہیں بریٹفورڈ ایشین ریڈیو 1413 میڈیم ویو پر یارکشائر کی سسین وادی میں. دنیا کے چار کونوں میں اس وقت سے آن لائن سنا جا رہا ہے www.bradfordasianradio.co.uk پر. اس کے علاوہ ہماری یہ نشریات یارکشائر کے رہنے والے ڈی اے بی ریڈیو پر بھی سن سکتے ہیں. اور اب ہم ان مہمانوں کو بھی یاد دلا دیں جو ہمیں آئرلینڈ, انگلینڈ اور اسکاٹ لینڈ کے کسی شہر میں سن رہے ہیں. تشریف لائیے, ہمارے اسٹوڈیو کا نمبر ہے 01274306677.
2: This is Bradford Asian Radio.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: Your business being heard on the radio.
6: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
7: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
8: اوف, اتنی پیاری پیاری کھڑکیاں اور دروازے, کیا ہی چوائس ہے آپ کا.
9: یہ چوائس ہمارا نہیں, یہ تو کمال ہے, فرسٹ چوائس ونڈوز یارکشائر کا.
8: جو کہ پائیدار, مضبوط, خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
9: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
8: فرسٹ چوائس
9: 106 لسٹر ہلز بریڈفورڈ BD71JL.
8: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے, آج ہی فرسٹ چوائس کا نمبر ملائیے
9: 01274317644.
10: کوالٹی, ویلیو, اسٹائل اینڈ سیکورٹی, یور نمبر ون چوائس, فرسٹ چوائس ونڈوز یارکشائر.
11: ارے سنتے ہیں, اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
9: ایسا عمدہ, لذیذ اور مزیدار کھانا تو بریڈ فوڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
11: منگنی, سالگرہ, شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے,
9: اور خوشبو, لذت اور ذائقہ خود گئے کہ منگلا کیٹرنگ سے آیا ہے.
11: منگلا کیٹرنگ, 77 Athington Street, بریڈ فوڈ, BD8 ATY.
9: ٹیلی فون 01274731555. منگلا کیٹرنگ سروسز .UK. دلہن وہ جو پیا من تھائے,
11: زیور وہ جو پاکستان جیولر سے آئے,
9: نت نئے ڈیزائن کے سیٹ, چوڑیاں, کنگن, کانٹے,
11: بالیاں, انگوٹھیاں اور ہار,
9: جو دلہن کرے سنگھار,
11: آج ہی مامو کاکے کی دکان,
9: خالص سونے کی پہچان,
11: پاکستان جیولر سے شریف لائیے
9: اور دلہن کے چرچے گھر گھر پہنچائیے.
11: آپ کی شان
9: ہماری آن,
11: کوالٹی کی پہچان.
9: پاکستان جیولرز, 1 Dufferin Lane, بریڈفورڈ, BD95 ER, 01274491442.
11: پاکستان جیولرز.
5: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.